0: एकीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। यससँगै अर्को खबर, लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौँडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर शनिबारबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: त्यस्तै सरकार व्यापारी बन्ने कि नियामक शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले वर्षौंदेखि घाटामा रहेका र बन्द प्राय सार्वजनिक उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयास अघि बढ़ाएसँगै नयाँ बहस शुरू भएको छ। ती उद्योग दीर्घकालीन रूपमा सरकार आफैले चलाउने कि निजी क्षेत्रलाई व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सुम्पिने। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी लगानीका उद्योगको बजारीकरणदेखि बन्द उद्योग पुनः सञ्चालनसम्म सक्रियता देखाइरहनु भएको छ, तर अर्थ मन्त्रालयकै तथ्याङ्कले सार्वजनिक संस्थानको वित्तीय अवस्था अझै दयनीय रहेको देखाउँछ। प्रधानमन्त्रीले हालै विवरण सार्वजनिक गर्नुभएका पाँच संस्थान दुग्ध विकास संस्थान डीडीसी, नेपाल औषधि लिमिटेड, नेपाल वायुसेवा निगम, सिंहदरबार वैद्यखाना विकास समिति र हेटौडा कपड़ा उद्योग मध्ये तीन संस्थान आर्थिक वर्ष 2081-82 ठूलो घाटामा रहेका छन्। हेटौडा कपड़ा उद्योग लामो समयदेखि ठप्प छ भने यसले के स्पष्ट पार्छ भने सरकारले बन्द उद्योग पुनः चलाउने निर्णय गर्नु मात्रै पर्याप्त छैन, ती संस्थालाई प्रतिस्पर्धी र व्यावसायिक र दीर्घकालीन रूपमा टिकाउ बनाउन सञ्चालनको मोडलमै पुनर्विचार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। प्रधानमन्त्री शाहले भने सरकारी सक्रियतापछि सार्वजनिक संस्थानमा सुधारको संकेत देखिन थालेको दावी गर्नुभएको छ, तर प्रधानमन्त्रीको अग्रसरतामा सञ्चालनको प्रयास गरिएका पाँच सार्वजनिक संस्थान मध्ये तीन आर्थिक वर्ष 2081-82 भारी घाटामा छन्। केही कयौं वर्षदेखि बन्द छन् भने तत्काल देखिएको सुधारको संकेतलाई दीर्घकालीन बनाउन सञ्चालन मोडलमै पुनर्विचार गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव छ।
0: सरकारले भीड़ नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढ़ाउने भएको छ। कोशी र मधेशमा दुई समुदाय बीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले चारजनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागि हो। गृहमन्त्री सुधन गुरूङले गैर घातक हतियार किन्ने तयारी भएको बताए। ड्रोनबाटै अश्रु ग्यास हान्ने, माइकिङ र निगरानी गर्ने गरी आवश्यक गैर घातक हतियार खरिद गरिने उनले बताए। मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना र 61 सवारी साधनमा क्षति पुगेको छ। गत 10 साउन साँझ बोलबम यात्राका लागि बजाइएको डीजे बाजाको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएको थियो। त्यसपछि कप्तानगंज सहित सुनसरीका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए। प्रहरीका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका 112 घर तथा भौतिक संरचना मध्ये 23 पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 34 कच्ची घर मध्ये 25 जलेर नष्ट भएका छन् भने 50 घरटहरा, 2 मन्दिर, 5 अन्य संरचना र 1 इटाभट्टामा समेत तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ।
0: बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विवाह व्रतबन्ध, भोजभतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको बढ़दो प्रयोग छ, तर यही बास्नदार बासमती अहिले विवादको केन्द्र बन्दै आएको छ। यसको उत्पत्ति भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिवादी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल इलाम चिया जुम्लाको सिमी भक्तपुरको जुजुधौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। बास्नदार बासमतीमा भारतसँग बल्झिँदो विवाद शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गतेभित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ। काठमाडौँमा शनिबार बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गतेभित्र टुंग्याउने निर्णय गरेको हो।
2: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन्। सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या, ढिला सुस्ती, अनियमितता तथा कर्मचारीको व्यवहारबारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाराका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्।
1: दलित समुदायको थर सूचीकरणका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ। राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक, सरकारवाला, संघ संस्था र विज्ञ कराए सुझाव र प्रतिक्रिया माग गरेको हो।
2: धानबालीमा गोडमेलसँगै यूरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन्। खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्।
1: नेपालबाट प्रत्येक 3 मध्ये 2 श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ।
2: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ। पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
1: अब शेयर बजार। शुक्रबार धितोपत्र कारोबार रकम 4 अर्ब भन्दा कममा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बिहिबार 4 अर्ब 62 करोड रुपियाँ भन्दा बढ़ीको 1 करोड 8 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा शुक्रबार भने 3 अर्ब 77 करोड रुपियाँ भन्दा बढ़ीको 1 करोड 3 लाख भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ। लगानीकर्ता पर्खरै रहेको अवस्थामा रहेको प्रभावले पछिल्लो समय निरन्तर बजारसँगै कारोबार रकम पनि घटिरहेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्मले बालबालिकामाथि पुर्याउन सक्ने हानिबारे सार्वजनिक रूपमा कुनै जानकारी नदिएको भन्दै अमेरिका स्थित न्यू मेक्सिकोको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म निर्माता मेटालाई थप 56.70 करोड़ जरिवाना तिर्न निर्देशन दिएको छ। बाल सुरक्षाका विषयमा कम्पनीलाई हालसम्मै ठूलो जरिवाना तोकिएको बीबीसीले उल्लेख गरेको छ।
5: अब खेल खबर। जापानको नागोया र आइचीमा हुने विश्व एसियाली खेलकुदको क्लोज क्याम्प शुरू भएको छ। यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाड़ी तथा प्रशिक्षकलाई सरकारले सेना मंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा क्लोज क्याम्प राखेको हो। सरकारले चीनमा आयोजना भएको 19 एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगत्तै मिशन 26 शुरू गरेको थियो।
4: अब विचार विश्लेषणको पालो, शहरले चुड्दै आत्मीयता शीर्षकमा पवन बराइलीको विचार नयाँ पत्रिकामा छापिएको छ। तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो। रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए। सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन्। परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बालबालिकामा परिरहेको छ। संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन्। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न एक वर्ष कुर्नुपर्छ। भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन। गाउँको खुल्ला वातावरण, छिमेकीसँगको आत्मीयता, चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो। शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ।
5: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छ। एकछिनका लागि भाइरल हुन तथ्यहीन र पुराना भिडियो अपलोड गरेर समाजमा उशृंखल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ। समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ। हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृंखल गतिविधि हुँदैनन्। समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो, आफै सभ्य र सुसंस्कृत हुँदैन।
4: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमको साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजोबन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस
2: व्यास नगरपालिका एक अमरेली।
0: गुरुस्तरमा विश्वास सेवा।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 025।
1: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: गाना चाहिँ बन्यो डाइरेक्टर साहब, एक्टर चाहिँ को राख्ने होला?
2: आइडिया, जीवे सिंह र कञ्चन खड्कालाई राख्ने हो।
1: तिनी दुईको झगडा भएन र कसरी ल्याउनुहुन्छ?
2: जादु गरेर ल्याउँछु।
1: जादु?
2: दुवैजनालाई सेटमा बिहानै एकैचोटि भेटाइदिने, त्यसपछि परेको चाहिँ म अभिनय होला।
1: अर्को एक्टर चाहिँ मिनरल वाटरको भीमविष्ट र अनिसा राखौँ है।
2: हुन्छ, ल छिटो जाउँ। ल आज त छिट्टै सुटिङ सकिन्छ नि भाइ।
1: किन ड्राइभ साहब?
2: इतिहासमै पहिलोपटक यिनीहरू यस्तो छिटो आएको छ कि अब त ढुक्क अन्त बहिनीहरू।
3: दाइ म त खासै नाच्न आउँदिनँ, कभर गर्नु ल यसपालि। चिन्ता नगर, म छु नि।
4: सर मैसँग काम गर्दिनँ है, त्यसो कन्ट्रोभर्सी भयो, ग्याली बिर्सिनु भयो क्या हो?
5: यो भाइ तिमी काम गर्दैन झुन्डेर मस बड डबल पैसा दिन्छु प्लिज के प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लिज प्लि

तपाईले गर्दा भएको डाइरेक्टर यो सब

0: Anir seriously al gidi.
1: Dinar raate timre che sapne kaile hola ti mile man ko pura mujhe le
2: kampani pa.
0: यो भाइ तिमी काम गर्दैन झुन्डेर म सबै डबल पैसा दिन्छु भाइ प्लिज के
3: बहिनी
0: पनि प्लिज प्लिज ल पर्छ कुल के कुल बहिनी भाइ
3: ठिक छ सर्ट भयो ओके भयो अब यसो गरौँ
4: होइन सन्देश के भयो तिमीलाई बडो चिन्तामा देखिन्छौ त के सोचिरहेछौ
5: लौरी हुने सपना थियो भर्तु जाउँ भनेको दाँत भनी केलहार सत्यनाश पारो
4: यति कुरामा नि के को टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाउ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
5: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन
4: नमिलेको दाँतहरू मिलाउने
5: दाँत सफा गर्ने र टल्काउने मुख गनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9846074480 पुनश शनिबार सेवा बन्द रहनेछ
6: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
7: डेंगूबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
6: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
7: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
6: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
7: वरपर पानी जम्न नदिनुहोस्
6: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
7: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
6: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
7: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ
8: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350
9: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
10: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
10: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
9: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
10: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास 2 कालिका मार्ग दमौली तनाव
10: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9855063444 9855606056
8: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
9: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
11: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
9: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
12: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066773344।
3: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
4: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
3: कुन कुन विषयमा नि?
4: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
3: कक्षा कहिलेदेखि छ?
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
5: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्ने कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन,
1: 98 5 60 79 437।
0: फेरि एकपटक भन त,
1: 98 5 60 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरूमाथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी ब्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856043434।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बडाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस खुलेको छ नि। अनि ठुल दाई, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस, व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
3: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु।

0: बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाकबाट बिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु,
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
0: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोदी घरमा दुर्गा घालको रमाइलो साथ जम्का भेट छ रे नि, जानी होइन?
1: लगे त जानी हो, लानी हो।
0: किन नलानु? लौ आऊ है, आऊ सालीजो भाकामा यसो रमाइलो गरौँ।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9842641633, 9817150898, 9464603385।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्ट।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी दौरा

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
2: 98563 34 234।
5: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
7: अरे यो चटपटे वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
8: त्यही त फर्क्यो होला, छोड दे।
7: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
8: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
9: किन हो त्यसरी माया मारल बा?

सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560 2719।

0: पिंकी भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: पानी
2: जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
2: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट

0: बजरिया ब्रान्डका टायर्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाइ, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
2: संसार मार्बल युनाइटेड व्यास नगरपालिका एक अम्रेली गुरुस्तरमा विश्वास सेवामा सन्तुष्टि।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक दमौली तनहुँ। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
7: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
6: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
7: ब्यास 3 प्रशासन चोक दमौली।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुनु जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700।
5: 9846040344।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
3: फुलको आँखामा
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
6: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
0: ब्यास 3 प्रशासन चोक दमौली।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 7115 र 9841212740।

0: होइन ए ठुल्दाई, यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल्दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल्दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अम्रेली गुरुस्तरमा विश्वास सेवामा सन्तुष्टि।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा। फोन
0: 98058007000
1: 98460403044।
0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
3: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहु।
4: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63444, 98560 60656।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्मको क्याशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउने राष्ट्रपतिको भनाई। भारतीय र चिनिया राजदूत प्रधानमन्त्रीले भेट्दै कांग्रेस बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका विषयमा छलफल हुने। विदेशी मुद्रा कमाउने नेपालको भरोसा योग्य क्षेत्र जल विद्युत बन्दै कपिल वस्तुका पूर्व नगर प्रमुख सिंह अझै सम्पर्कविहीन। ड्रोनबाट खोजी कार्य जारी। देवानगंज घटनामा संलग्नताको आरोपमा केही व्यक्ति पक्राउ। ग्यास अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने। अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन। पोखरामा आज 10,000 ग्यास वितरण हुँदै। हर्मुज जलमार्ग खुलाउन इरानको कडा शर्त। अमेरिकी नौ सैनिक नाकाबन्दी अन्त्य र युद्ध क्षतिपूर्तिको माग। र एनपिएल तेस्रो सिजन कार्तिक 9 देखि मंगसिर 5 सम्म हुने। विदेशी खेलाड़ी अनुबन्ध गर्ने क्रम शुरू। फुटबल स्टार मेस्सीलाई पितृशोक। जर्ज मेस्सीको 68 वर्षको उमेरमा निधन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिको सम्बोधन सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा उहाँले एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक नेपाल भएको बताउनुभयो। उहाँले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको समेत उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले विस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ्नु आजको आवश्यकता भएको समेत बताउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका निम्ति भारतीय र चीनी राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने भएको छ। सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँग उहाँहरूले बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्रले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लै एक्लै भेट गर्न लाग्नु भएको हो। उहाँले यसअघि प्रोटोकल नमिल्ने भन्दै राजदूतहरूसँग एक्लै भेट नमान्नु भएको थिएन भने प्रधानमन्त्री बालेन्दले यसअघि दुईपटक राजदूतहरूलाई सामूहिक शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानिपामा दिउँसो 1 बजे बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद, संस्थापनेतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा सर्वोच्च अदालतको पछिल्लो निर्णय लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापनेतर समूहले यही साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो। उक्त भेलालाई लिएर पार्टीभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने देखिएपछि नेतृत्वले केन्द्रीय समिति मार्फत छलफल अघि बढाउन लागेको हो। इतर समूहले पार्टी नेतृत्वले आन्तरिक एकताका लागि अपेक्षित पहल नगरेको आरोप लगाउँदै नयाँ दल गठन गरेर अघि बढ्ने तयारी समेत गरेको थियो। तर सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरा अवलोकनको बाटो खुला गरेपछि इतर पक्ष केही लचक बनेको देखिएको छ। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विवाद समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। कम्तीमा 2 दिनसम्म चल्ने बैठकले आगामी महाधिवेशन सनको तयारी र पार्टीको सांगठनिक अवस्थाबारे पनि आवश्यक निर्णय लिन सक्ने कांग्रेस नेताहरूले बताएका छन्। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपतभन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्दछ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। पोखरामा आज मात्रै 10,000 सिलिण्डर ग्यास वितरण हुँदैछ। जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ। जिल्ला अनुगमन समिति कास्कीले गगन गौडाका 200 ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योग मन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएको उहाँको सचिवालयले जनाएको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। देवानगंज घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही व्यक्तिलाई घटनामा संलग्न रहेको हुन सक्ने विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलाइएको बताइएको छ। देवानगंज घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने वा अन्य हिंसा फैलाउन भूमिका रहे नरहेको भन्ने अनुसन्धानबाट पुष्टि हुने समेत जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य दिपेन्द्र मेहताले केही युवाको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरी देवानगंजसँग सम्बन्धित भएको दावी गर्नुभएको छ। तर पक्राउ परेकाहरूको समुदाय तथा नाम लगायत विषय प्रहरीले पनि खुलाएको छैन। निर्यात खस्कदै गएको अर्थतन्त्रलाई बिजुली बलियो टेको बन्दै गएको छ। गत आर्थिक वर्षमा बिजुली निर्यातबाट 29,32,47,00,000 रूपियाँ विदेशी मुद्रा वित्तीयसँगै आशा जगाएको हो। 2078 कार्तिकमा शुरू भएको विद्युत बिक्री हरेक वर्ष बढ्दैछ। पहिलो वर्ष नै 3,88,00,000,000 बिजुली बिक्री भएको थियो, जुन प्रत्येक वर्ष बढ्दो छ। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा 45,00,000,000 रूपियाँको निर्यात लक्ष्य राखेको छ। भारत र बंगलादेशको बजारमा निर्यातको दायरा विस्तार, भारतीय बजार का लागि थप जल विद्युत आयोजना स्वीकृत हुने अपेक्षा प्राधिकरणको छ। अन्तर्देशीय प्रसारण पूर्वाधारको अधिकतम उपयोगसँगै प्राधिकरणले यस वर्ष करिब 4,500,000,000 बराबरको विद्युत निर्यात गर्ने लक्ष्य अघि सारेको छ। नेपालले भारतको इण्डियन इनर्जी एक्सचेन्ज मध्यकालीन द्विपक्षीय सम्झौता तथा बंगलादेशसँगको त्रिपक्षीय व्यवस्था मार्फत विद्युत बिक्री गरिरहेको छ। निर्यातसँगै भारतीय बजारमा प्रवेश पाएका आयोजनाको संख्या पनि क्रमशः बढ्दै गएको छ। विद्युत निर्यात नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको प्राधिकरणको बुझाइ छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पछिल्लो 3 महिना विभिन्न अदालतमा 152 थान मुद्दाको जवाब पठाएको छ। यी जवाब पठाइएका विषय प्रधानमन्त्री, नेपाल सरकार, मन्त्री परिषद, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइएका मुद्दाहरू हुन्। चौमासिक प्रतिवेदन भए पनि प्रतिवेदनमा वैशाख, जेठ र असार 3 महिनामा भएका कामहरूको विवरण मात्रै रहेको छ। सार्वजनिक विवरण अनुसार यस अवधिमा हेलो सरकार विद्युतीय गुनासो व्यवस्थापन पोर्टलमा दर्ता भएका कुल गुनासोहरूमध्ये 16,272 गुनासो फर्स्युट भएका छन्। पुराना र नयाँ गुनासोहरू समेत गरेर भने 3 महिनाको अवधिमा 32,067 गुनासा फर्स्युट भएका छन्। प्रधानमन्त्री कार्यालयले मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना बनाउँदैछ। यसको मस्यौदाका बारेमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा छलफल र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरी राय सुझाव संकलन गरिएको पनि प्रगति विवरणमा समावेश गरिएको छ। भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना मन्त्री परिषदबाट स्वीकृत भएको विषयलाई पनि समावेश गरिएको छ। प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको नाम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारी विवरण पनि समावेश छ। साथै प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ। प्रतिवेदन अनुसार 2083 साल वैशाख 1 गतेदेखि असार मसान्तसम्म 21 मन्त्री परिषद बैठक बसेका थिए भने 384 निर्णयहरू भएका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ। गोरुसिङ्गे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार निरन्तर खोजी भइरहे पनि आज बिहानसम्म पनि पूर्व मेयर सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार 65 वर्षीय सिंह अन्दाजी 2 बजे कपिलवस्तु 3 स्थित घरबाट निस्किनु भएको थियो। 3:30 बजेतिर उहाँले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्सिए भनेर मोबाइल मार्फत जानकारी दिनुभएको थियो। त्यसपछि उहाँका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरमा भित्र जंगल क्षेत्रमा उहाँले चढ्ने गरेको लुप्र 01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। कपिलवस्तुको चेत दराई स्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उहाँ शुक्रबार दिउँसो करिब 3:27 रामराज पुलसम्म पुगेको देखिएको जनाइएको छ। त्यसपछि उहाँको अवस्था अज्ञात रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। सामरिक रूपमा अति महत्वपूर्ण मानिने स्ट्रेप अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनका लागि इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोप्सले कड़ा शर्तहरू अगाडि सारेको छ। इरानले अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्नुपर्ने र हालैको द्वन्दमा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने मुख्य माग गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बाकर जोल खादले अमेरिकाले हर्मुज जलमार्ग खुलाउनका लागि पूरा गर्नुपर्ने छवटा प्रमुख शर्तहरू सार्वजनिक गरेका छन्। उनका अनुसार इरान र उसका पवित्र मूल्य मान्यता विरूद्धका धम बन्द गर्नुपर्ने, इरान तथा उसका क्षेत्रीय सहयोगी विरूद्धका सैन्य कार्यवाहीहरू स्थायी रूपमा रोकिनुपर्ने र इरान विरूद्धको नाकाबन्दीमा संलग्न अमेरिकी नौ सैनिक तथा हवाई फौज फिर्ता हुनुपर्ने लगायतका शर्त राखेको छ। यसका साथै हालैका द्वन्दका क्रममा भएको क्षतिपूर्ति लगायत अमेरिकाद्वारा लगाइएका प्रतिबन्धहरूको फुकुवा र इरानका फ्रिज गरिएका सम्पत्तिहरू फुकुवा हुनुपर्ने माग पनि तेहरानले अघि सारेको छ। युद्धको स्थिति होस् वा शान्तिवार्ताको परिषद यी मागहरूबाट पछि नहट्ने स्पष्ट पारिएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी नेताहरूले आफूलाई होर्मुज जलमार्गबाट शुल्क लिने कुनै योजना नरहेको बताएको जानकारी दिएका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कार्तिक 9 गतिदेखि हुने भएको छ। नेपाल क्रिकेट संज्ञानले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर 26 नोभेम्बर 21 अर्थात कार्तिक 9 मंगसिर 5 सञ्चालन हुने जानकारी दिएको हो। एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बुल्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। प्रतियोगिताका लागि अक्सन समेत

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: नहर।
1: World Inco festivity offer अब पाउंड होस एक वर्ष को 200 Mbps इंटरनेट टीवी साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रूप 12 प्रति महीना में सर्थहरु लागू होने छन्। छिटो बने गई World Inc।
2: लाउ लाउ र खाउ खाउ को बेला में पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
3: होइन के को गन्थन हो सानी?
2: केही होइन, आफुलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
3: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
2: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
3: कहाँ छ बाराइ सुनचाँदी पसल?
2: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
3: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
2: सम्पर्क 9842641633, 9817150898, 9844603385।
4: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
5: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
4: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
5: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
4: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
5: वरपर पानी जम्न नदिनुहोस्।
4: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
5: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
4: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
5: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
9: 9560343234।
10: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
11: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
10: कुन कुन विषयमा नि?
11: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
10: कक्षा कहिलेदेखि छ?
11: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
12: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
13: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।
12: पराशर कलेज।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजोबान कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्ट।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box. मात्र रु 1200 प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो भनेकै Willing.
1: आहा कस्तो राम्रो रंग रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोप्राइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रंग नेपाटपको पीपीआर सीपीभीसी पीवीसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 98560273319
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
4: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
4: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
4: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295017713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
6: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
6: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
6: वरपर पानी जम्न नदिनुहोस्
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
6: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
6: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ
7: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811571760
8: 94.2 दमौली एफएम समुदायको आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: 12 पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को कन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865-17-350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865-17-350।
3: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080।

0: 98 15 45 39।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0 65 5 63 7 15 र 98 41 12 07 40।

0: होइन ए ठुल्दाई, यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल्दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल्दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700
1: 98460403044।
0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98-27-13-70-42, 97-452-82-00।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझिमरी बुझिमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परे म तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694636 9805141437
8: ब्यास 3 प्रशासन चोक दमौली
9: दमौली FM 94.2 समुदायको आवाज

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563 34 234।
4: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुट।

0: व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
2: 94.2 The Mauli FM, Samudayako Awaaz.

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मुलुकमा शासकीय संकट चुलिँदै गएको कंग्रेसको भनाई सम्बन्धी खबरबाट नेपाली कंग्रेसका सभापति गगन थापाले नागरिकमा व्याप्त निराशा र आक्रोशलाई मेलैमा सम्बोधन नगर्दा मुलुकमा शासकीय संकट चुलिँदै गएको बताउनु भएको छ। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले सरकार र नेतृत्वको गलत कार्यशैलीका कारण नागरिकमा निराशा र अन्यल छाएको उल्लेख गर्नुभयो। जनताका अपेक्षा पूरा हुन नसक्नु र युवा पुस्ताको असन्तुष्टिलाई नजरअन्दाज गरिनु सबैको सामूहिक असफलता भएको उहाँको भनाइ छ। सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै सभापति थापाले विधि र नियम नाघेर अघि बढ़ने छुट कसैलाई नभएको प्रश्न पार्नु भएको छ। केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अध्यावधिक र वितरणका बारेमा छलफल हुने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना मन्त्रीहरूका लागि महिनामा कम्तीमा एक पटक पार्टी कार्यालय पुगेर नागरिक तथा कार्यकर्तासँग प्रत्यक्ष सम्वाद गर्नुपर्ने नियम बनाएको छ। आगामी भदौ महिनादेखि कार्यान्वयनमा आउने यो व्यवस्था अनुसार मन्त्रीहरूले सोझै सर्वसाधारणका गुनासा र सुझाव सुन्नुपर्नेछ। सह महामन्त्री असीम शाहका अनुसार भेटघाटका लागि दुई चरणको समय तालिका तय गरिएको छ। पहिलो चरण अन्तर्गत साँझ 5 बजेदेखि 6 बजेसम्म मन्त्रीहरू आम नागरिकका लागि उपलब्ध हुनेछन्। त्यसै गरी दोस्रो चरणमा साँझ 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त छलफल हुनेछ। नागरिक, सरकार र जनप्रतिनिधिबीचको समन्वयलाई थप पारदर्शी, चुस्त र जवाफदेही बनाउन यो कदम चालिएको राष्ट्रपाले जनाएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले जेएनजी आन्दोलनका क्रममा जलेका सुरक्षा र कागजातबारे छलफल गर्न बैठक बोलाएको छ। समितिले आगामी मंगलबार बिहान 11 बजे सिंहदरबारमा बस्ने गरी बैठक तय गरेको हो। आन्दोलनका क्रममा कागजात जलेको जनाउँदै लेखा परीक्षण हुन नसकेको विषयमा छलफल गर्न लागि समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभएको छ। बैठकमा छलफलका लागि अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिव र महालेखा परीक्षकलाई समेत समितिमा बोला लाइएको छ। सरकारले देशभरका 578 वटा अलपत्र तथा रुग्ण ठेक्का आयोजनाको अध्ययन गरी समाधानका उपाय सहितको प्रतिवेदन तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको चौमासिक प्रगति विवरणमा समावेश गरिएको छ। प्रतिवेदन अनुसार अध्ययन गरिएका मध्ये 122 वटा आयोजना अलपत्र परेका छन् भने 250 वटा ऋणी र 153 वटामा निर्माणको काम ढिलाइ भएको छ। विकास निर्माणका कामलाई अघि बढाउन र बजेट खर्च सहज बनाउन सरकारले सार्वजनिक खरिद ऐन तथा वित्तीय नियमावलीमा संशोधन गरी प्रक्रिया सरल बनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। काठमाडौँ सहित देशभर विविध कार्यक्रम गरी आज 32 विश्व आदिवासी दिवस मनाइएको छ। प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा विभिन्न कार्यक्रम गरिएका हुन्। दिवसका अवसरमा काठमाडौँको भिरकुटी मण्डपबाट विभिन्न आदिवासी समुदायका मानिसहरू आफ्नो मौलिक वेशभूषा, बाजागाजा र सांस्कृतिक झाँकी सहित र्यालीमा सहभागी भए। भद्रकाली सुन्धारा हुँदै निकालिएको प्रभात फेरि खुल्ला मञ्चमा पुगेर मूल समारोहमा परिणत भएको थियो। कार्यक्रममा नेवार, मगर, तामाङ, शेर्पा, गुरूङ, थकाली लगायतका विभिन्न समुदायले आफ्ना परम्परागत नृत्य, गीत र सांस्कृतिक प्रस्तुति देखाएका छन्। यसै गरी खुल्ला मञ्चमा रैथाने परिकार, हस्तकला तथा परम्परागत सामग्रीहरूको प्रदर्शनी पनि गरिएको छ। कार्यक्रममा वक्ताहरूले संविधानमा व्यवस्था गरिएका अधिकारहरूको पूर्ण कार्यान्वयन, मात्र भाषामा शिक्षा र प्राकृतिक स्रोत साधनमाथिको अधिकार सुरक्षित हुनुपर्नेमा जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई सर्वसाधारणसँग शिष्ट व्यवहार गर्न र आर्थिक सुशासन कायम राख्न भन्नुभएको छ। काठमाडौँमा आयोजित ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयमा विषयक छलफलमा बोल्दै सभापति गजुरेलले नागरिकसँग गरिने बोली र व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनु भएको हो। केही प्रहरी कर्मचारीले नियम उल्लंघन गर्नेसँग आर्थिक लाभ लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधि अब स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ। सड़क नियम पालना गराउन, प्रविधिको विकास, कड़ा जरिवाना र जनचेतनामूलक कार्यक्रमलाई एकसाथ अघि बढ़ाउनु पर्नेमा सभापति गजुरेलले जोड़ दिनुभएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित बाणगंगा नदीमा नुहाउने क्रममा दुईजना बालक बेपत्ता भएका छन्। यशोधरा गाउँपालिका 8 सिंहखोर नजिकैको नदीमा पौडी खेल्ने क्रममा 13 वर्षीय सरफराज मुसलमान र 13 वर्षीय उभेद मुसलमान बेपत्ता भएका हुन्। घरबाट गाईवस्तु चराउन निस्किएका उनीहरू गर्मी बढेपछि नदीमा नुहाउन बसेका थिए। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोली र स्थानीय बासिन्दा खोजी कार्यमा जुटिरहेका छन्। दोलखामा रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशयमा थुप्रिएको गेग्रान र बालुवा सफा गर्न आज बिहानैदेखि विद्युत उत्पादन बन्द गरिएको छ। अविरल वर्षा र बाढ़ीका कारण जलाशयमा लेदो र गेग्रान भरिएर जाली टारिएकाले सफाईका लागि बाँधका दुईवटा ढोका खुल्ला गरिएको आयोजनाले जनाएको छ। आज दिनभर जलाशय सफा गरी साँझ 6 बजेदेखि पुनः विद्युत उत्पादन थाल्ने तयारी छ। जलाशय खाली गराउँदा तामाकोशी नदी पानीको बहावमा उत्तर चढ़ाव आउने भएकाले नदी तटीय क्षेत्रमा नजान, माछा नमार्न र उच्च सतर्कता अपनाउन केन्द्रका निमित्त प्रमुख पूर्ण गोपाल रंजितले आग्रह गर्नुभएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। डल्फिन नामक समुद्री आधी पूर्वी चीनतर्फ अघि बढेपछि तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। आधीको जोखिम बढेसँगै संघाईका दुई प्रमुख विमानस्थलले आजका लागि तय भएका 1300 भन्दा बढी उडान रद्द गरेका छन्। प्रति घण्टा 162 किलोमिटरको गतिमा अघि बढ़ेको यो आधीका कारण भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ। पूर्व तयारी स्वरूप झेजियाङ प्रान्त र संघाईका जोखिमयुक्त बस्तीबाट 4,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। का कारण छेजियाङमा डुंगा तथा जलाशय जल यातायातका सबै सेवा रोकिएका छन्। उता क्यानाडाको पश्चिमी क्षेत्र ब्रिटिश कोलम्बियामा फैलिएको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस विस्थापित भएका विदेशको अर्को खबर रहेको छ। शुक्रबार शुरू भएको बाल्ड रेन्ज फायर छोटो समयमै दुब्बर ठूलो भई 95 वर्ग किलोमिटर क्षेत्रमा फैलिएपछि समरल्याण्ड र आसपासका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन्। आगो तीव्र रूपमा फैलिएपछि 12,000 जनसंख्या रहेको समरल्याण्ड क्षेत्र खाली गराउने आदेश दिएको छ। उद्धारकर्ता, अग्नि नियन्त्रक र स्थानीय प्रशासनका टोलीहरू आगो निभाउन र नागरिकलाई जोगाउन निरन्तर खटिएका छन्। यस वर्षको गर्मीयाममा क्यानाडा भर सयौं ठाउँमा डढेलो लागिसकेको छ, जसको धुवा छिमेकी मुलुक अमेरिकासम्म पुग्दा वायु प्रदूषण समेत बढ़ेको छ। र अन्त्यमा एउटा खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठक आगामी बिहिबार काठमाण्डुमा बस्ने भएको छ। गत पुसे यता बस्न नसकेको बोर्ड बैठक शिक्षा तथा खेलकुद मन्त्री एवं राखेपा अध्यक्षको आह्वानमा 8 महिनापछि आयोजना हुन लागेको हो। बैठकमा कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्ने र त्यसमा समावेश गरिने खेलहरू टुंगो लगाउने विषय प्राथमिकतामा छन्। त्यसै गरी 20 एसियाली खेलकुदका लागि सहभागी हुने खेलाड़ी, प्रशिक्षक, व्यवस्थापक तथा बजेटको खाका अनुमोदन गर्ने कार्यसूची बनाइएको छ। चालू आर्थिक वर्षको विनियोजित बजेट व्यवस्थापन, ग्रासरूट खेलकुद कार्यक्रम सञ्चालन, राष्ट्रिय खेल संघहरूको नवीकरण र अनुदान सहयोगका विषयमा पनि छलफल हुनेछ। साथै परिषदलाई आवश्यक पर्ने इन्जिनियर तथा सूचना प्रविधि विज्ञ सहितका प्राविधिक कर्मचारीलाई करारमा लिने निर्णय समेत बैठकबाट गरिने राखेपले जनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मुलुकमा शासकीय संकट चुलिँदै गएको कंग्रेसको टिप्पणी, केन्द्रीय समितिको बैठक जारी, भदौदेखि राष्ट्रपा मन्त्रीहरू महिनामा एकपटक जनतासँग जोडिनुपर्ने, जेएनजी आन्दोलनमा झलेका कागजातबारे लेखा समितिमा छलफल हुने, 500 बढ़ी अलपत्र आयोजनाको प्रतिवेदन तयार, काम अघि बढ़ाउन ऐन संशोधन, विश्व आदिवासी दिवसका अवसरमा विविध कार्यक्रम, अधिकारको रक्षाका लागि एकजुट हुन आह्वान, ट्राफिक प्रहरीलाई शिष्ट व्यवहार र आर्थिक अनुशासन पालना गर्न निर्देशन, समुद्री आँधीका कारण चीनमा 1300 उडान रद्द, 4,500,000 नागरिक स्थानान्तरण, क्यानाडामा फैलिएको डढेलो नियन्त्रण बाहिर धुवाले छिमेकी अमेरिकामा समेत वायु प्रदूषण, र 8 महिनापछि राखेपको बोर्ड बैठक आह्वान, 10 राष्ट्रिय खेलकुदको मिति तय गर्ने। हौस् त नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
7: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
6: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
7: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम, किचन, कौशी राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल, ग्रेनाइट, पजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
6: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
7: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटोबान कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
6: ए, त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
7: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
6: भन त भन।
7: 98-560-79-437।
6: फेरि एकपटक भन त।
7: 98-560-79-437।
6: संसार मार्बल एन्ड ग्रेनाइट टेरस, ब्यास नगरपालिका 1 अम्रेली।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
8: डेंगुबाट बच्ने उपायहरू, शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
8: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
8: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
8: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
8: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली किलोफ्याक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: समीचो चौदह के में बोधे लोटरी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटरी पर दी हूँ छामताई गुदी
1: भर दी आ भर दी बा लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सतर्कता ना ठग दिव से क्या बजना
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
6: डेंगूबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
5: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
6: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
5: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
6: वरपर पानी जम्न नदिनुहोस्
5: डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेंगु रोगका लक्षणहरू
6: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
5: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
6: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ
7: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
9: दाजुभाइको के को गफ गफ हुँदैछ
7: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
9: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
9: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656540459 मोबाइल नम्बर 98083 80384 98046

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाडपर्व खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक साङ्गीतिक अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमन विष्टको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौँ। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा झलझलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेख्नु भयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 मेगाहर्ज, रेडियो निर्सिम 107.1 मेगाहर्ज अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडिया भर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चटाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदेव कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रिग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्च कोसीबारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट बिनु माया राई, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 मेगाहर्ज चितवनबाट हामीलाई सन्दीप खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो रिस्ती 90 मेगाहर्ज तनहुँबाट साथ मिलिराखेको छ प्राविधिक साथी को भने रेडियो यति बेला हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट रिजु कार्कीले साथ दिइरहनु भएको छ। बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो सरोवर 92.5 मेगाहर्ज हिटौडाबाट एलिसा ढुङ्गाना, रेडियो भरोसा 104.9 मेगाहर्ज उदयपुर दाङघोराईबाट स्टोरीपुन, रेडियो मुर्कीचुरा 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्यपहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज हामी आइतबारी बसाईमा छौँ। दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत लिनेछौँ आजको बसाईमा। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 नम्बर तपाईँले फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: मेरो माया नमारे है काली यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कति पनि ढिला नगरिकन हामी भोटिङका क्लिप्सहरू बजाउँछौँ र भोटिङका क्लिप्सहरू तपाईँको लागि राख्छौँ। क्लिप्स पछि तपाईँको माझमा फेरि आउँछौँ। प्राविधिक मित्र भोटिङका क्लिप्सहरू हामी बजाउँदैछौँ। 9868 6040 40 फोन डायल गर्नुहोला। अबको क्रममा भोटिङका क्लिप्सहरू तपाईँको लागि
1: भोटिङ नम्बर 1।

0: नम्बर वन
1: तपाईँको माझमा राखिसकेका छौँ। एक नम्बरमा शान्तिश्री परियारले गाउनु भएको अरेली काडेले मलाई चस्सै भन्ने गीत छ भने, दुई नम्बरमा रहेको छ विष्णु माझीले गाउनु भएको गीत फरिया अल्झायो फरिया अरेली काडैले। यी गीतहरूमध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतमा आफ्नो मत राख्नका लागि फोन डायल गर्नुहोला। यति बेला पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट?
2: म छोटा जोरपाटी दुई धनकुटा निवासी लामा चाहिँ निवासी बाबुराम थापा बोलेको छ।
1: कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ भन्दैछु। आउनु भएको थियो साथी, कृपया आइसकेपछि फटाफट बोल्नु होला। अल्मलिने काम अनि रेडियो सुनेर अब रेडियोतिर ध्यान नदिनु होला आजको लागि, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार छु, को बोल्नु भयो कहाँबाट? एक नम्बरको लागि हुन्छ, विदाय गर्छौँ। सानु तामाङले एक नम्बरको गीतलाई मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। उदयपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ, रेडली काडेले मलाई चस्सै। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट भन्दैछु हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? पञ्चकन्याबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। 9868 60 39 40 अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? साथी 39 40 मा अर्को साथी, नमस्कार हजुर,

0: गाउनु भएको गीत फरिया अल्झायो अरेले काँडैले। यति बेला साथी नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ, अरेली काँडैले मलाई चस्सै भन्ने गीतलाई मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। सुनिल बस्नेत आउनु भएको थियो धनकुटाबाट, नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अर्को साथी नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। धनकुटाबाट सुनिल लिम्बुले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। अर्को खासीबाट अनुसुनारले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: हेलो,
0: नमस्कार हजुर, अञ्जली तामाङले पनि नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अर्का सहभागी नमस्ते हजुर, नमस्ते हजुर, को बोल्नुभयो कहाँबाट? अलि टाठो आवाजमा बोल्नु पर्यो, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। रोल्पाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ विदाई गर्छौँ। धनकुटाबाट मनिषा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। तपाईँलाई कुन गीतले जित्छ भनेर होइन, कुन गीत मनपर्छ त्यो गीतलाई मत दिनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ विदाई गर्छौँ। प्युठानबाट सानु मगरले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अर्का सहभागी नमस्ते हजुर,
2: हेलो,
0: नमस्ते हजुर,
2: हेलो,
0: नमस्ते हजुर, आउनु भएको थियो साथी। मैले यहाँ नमस्ते नमस्ते भनिरहेको छु, उता आवाजै गएन भन्नुहुन्छ। सायद तपाईँको मोबाइलको नेटवर्कमा अलिकति समस्या भएर हो कि होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौँ। नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अर्को साथी नमस्ते हजुर, नमस्ते हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी हुन सकेन। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, यता फोन गर्नुहुन्छ, कतातिर ध्यान दिनुहुन्छ, गाह्रो छ साथीहरूलाई पनि। आइसकेपछि कृपया टेलिफोनतिर ध्यान केन्द्रित गरिदिनु होला। यति बेला साथी नमस्ते हजुर,
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ बिमलाले? हुन्छ विदाई गर्छौँ। नम्बर एकको लागि मत दिनु भएको छ बिमला याम्फुले पनि। पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर,
4: हेलो सर, नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट भन्दैछु, आउनु भएको थियो साथी। कृपया फोन गरिसकेपछि मैले कति चोटि भन्ने हो हैन रेडियो भन्दा अलि टाढा गएर फोन डायल गर्नु होला यति बेला साथी नमस्कार हजुर
5: हजुर नमस्कार
0: को बोल्नु भयो कहाँबाट
5: म प्युठानबाट रोशन मगर दुई नम्बरको लागि
0: हुन्छ विदाई गर्छौँ प्युठानबाट रोशन मगर दुई नम्बरको लागि भनिदिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी हुनुहुन्छ नमस्ते हजुर को बोल्नु भयो कहाँबाट उदयपुरबाट निरुता राई एक नम्बरको गीतला मत दिनु भएको छ पालो तपाईँको हो आउनु होला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौ विष्णु नौपानीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला 9868309440 नमस्कार हजुर नमस्कार हजुर को बोल्नु भयो कहाँबाट
6: म धनकुटाबाट गोपाल निरौला
0: कुन गीतको लागि मत दिनुहुन्छ
6: दुई नम्बरको लागि
0: हुन्छ विदाय गर्छौँ गोपाल निरौला धनकुटाबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ पालो तपाईँको हो फटाफट फोन डायल गर्नु होला 9868609440 साथी हुनुहुन्छ नमस्ते हजुर नमस्ते हजुर
7: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
7: महेन्द्र लिम्बू
0: कुन गीतको लागि मत दिनुहुन्छ
7: एक नम्बर
0: हुन्छ विदाई गर्छौँ तेह्रथुमबाट महेन्द्र लिम्बूले एक नम्बरको गीतलाई मत दिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को सहभागी नमस्कार हजुर नमस्कार हजुर
8: नमस्ते नमस्कार
0: को बोल्नु भयो कहाँबाट सारी सारु मगर नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो अर्को सहभागी नमस्कार हजुर नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ विवेकजी पहिलो नम्बरको गीतलाई मत दिनु भएको छ विवेक लिम्बुले धनकुटाबाट फोन गर्नुभएको थियो आज हामी छोटो छोटो कुराकानी गर्छौँ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ नम्बर दुईको लागि मत दिनु भएको छ आकाशले प्युठानबाट आउनु भएको थियो यति बेला अर्को साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी नमस्कार हजुर भन्दै थिए बिदा भइसक्नु भएको छ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ मैले मिस कल नगर्नको लागि आग्रह गरिराखेको छु यो कुरा म तपाईँलाई जानकारी गराएँ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
9: नमस्कार हजुर
0: को बोल्नु भयो कहाँबाट हार्जङबाट गौमती पुनले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ रूपा राईले नम्बर एकको लागि मत दिनु भएको छ 25 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा यति बेला साथी आउनु भएको छ म स्वागत गरे नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ धनकुटाबाट मुना बस्नेत नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ कालिकाले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ काठमाडौँबाट फोन गर्नुभएको थियो नम्बर एकको लागि मत दिनुभएको छ तर नम्बर एउटै छ अब नम्बर एउटै ठाउँ बाट आयो र ठाउँ अर्को भयो भने हामी लिदैनौ है, यो म तपाईलाई जानकारी गराउँछु। यदुर साथी नमस्कार हजुर।
8: नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट?
8: म भोजपुरबाट इसरान्त।
0: कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। एलिसा बान्तावाले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98-68-39-40-40 मा। अर्को साथी नमस्ते हजुर।
10: हेलो, नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। सुनसरीबाट शर्मिला छेत्री नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी नमस्कार हजुर भन्दै थिए, फोन काटिएको छ। मिस कल गर्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? पालो तपाईँको हो, फोन गर्नुहोला 98-68-60-39-40 मा। अर्को साथी नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि आउनु भएको थियो गोरी मगर, नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 98-68-60-39-40 मिस कल चाहिँ नगर्नुहोला, मैले भनिराखेको छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
11: नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अब पाँचजना साथीको कल लिन्छौ, त्यसपछि एउटा गीत राखौँला। यति बेला साथी नमस्ते हजुर।
12: हेलो,
0: नमस्ते हजुर।
12: नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट?
12: म फेदाब चिन जलजलीबाट।
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
12: म पहिलो नम्बर 1।
0: हुन्छ, विदाय गर्छौ। अब चारजना साथीको कल हामी लिन्छौँ। आउनु भएको साथीले पहिलो नम्बरलाई मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर।
13: हेलो,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। दिनेश धमला दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अब तिनजना साथीको कल लिन्छौँ, त्यसपछि गीत राख्नेछौ। यति बेला अर्को साथी नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? नम्बर एकको लागि। हुन्छ, विदाय गर्छौँ। अब दुईजना साथीको कल लिन्छौँ, त्यसपछि हामी गीत राख्नेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए। यति बेला साथी नमस्कार हजुर। को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। दाङबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब एकजना साथीको कल लिन्छौँ, त्यसपछि गीत राख्नेछौँ। नमस्कार हजुर।
14: नमस्कार सर।
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको लागि। हुन्छ, विदाय गर्छौँ। अब गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि।

0: योग्यत्व छ तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ परिवर्तन गाउँपालिकाबाट साथीले नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ टेलिफोन सम्पर्कमा कल्पना एक नम्बरको गीतलाई मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ पास्तरबाट के नाम भनिदिनुहुन्थ्यो नम्बर एकको लागि मत दिनुभएको छ टावरले काम गरेन क्या हो साथीको मोबाइलमा होइन पालो तपाईँको हो यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ गोर्खाबाट साथी आउनु भएको थियो नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ सिन्धुलीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला एक नम्बरमा अरेली काडैले मलाई चस्सै भन्ने शान्तिश्री परियारको गीत छ भने दुई नम्बरमा अल्झायो फरिया अरेली काडैले यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छु सिन्धुलीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्न सकेनौँ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट भनेको कुन गीतको लागि मत दिनुहुन्छ तपाईँको मोबाइलको टावरले काम पनि गर्नु पर्यो नि कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँले नम्बर एकको लागि मत दिनुभएको छ मोबाइलको टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर फोन डायल गर्नुहोस् त हामीले तपाईँको आवाज मजाले सुन्छौँ है यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर पालो तपाईँको हो फोन गर्नुहोला बसन्ती विश्वकर्मा आउनु भएको थियो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ कति नम्बर भन्नुभयो एक नम्बर ल हुन्छ विदाय गर्छौँ आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 अर्को सहभागी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ सीता भण्डारीले नम्बर दुईको लागि मत दिनुभएको छ अल्झायो फरिया अरेली काडैले विष्णु माझीको आवाजमा रहेको गीत छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ नम्बर एक अरेली काडैले मलाई चस्सै भन्ने गीतलाई मत दिनुभएको छ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ, विदाई गर्छौँ। समीक्षा कुवरले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुल्ला छ यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बरको लागि मत दिनुभएको छ सन्ध्या लिम्बू पास्थरको साथीले। पालो तपाईँको हो, फोन गर्नुहोला यति बेला। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनुभएको थियो साथी, होल्डमा फोन राखेर कहाँ बेपत्ता हुनुभयो होइन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 अर्का सहभागी। नमस्ते हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले फोन काट्नुभयो यति बेला साथी। नमस्कार हजुर,
1: हेलो सर, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: मनावराज भट्टराई पास्तरबाट बोलेको हजुर।
0: कुन गीतको लागि मत दिनु छ?
1: मन नम्बर वनको लागि भोट दिन चाहन्छु।
0: हुन्छ, बिदा गर्छौँ। नवराज भट्टराई पास्तरबाट नम्बर एकको लागि मत दिनु भएको छ यति बेला। अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदाई गर्छु। सुनसरीबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फटाफट फोन डायल गरिहाल्नुहोस् यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? हुन्छ, विदाई गर्छौ। नम्बर एकको लागि मत दिनु भएको छ साथीले। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। नमस्ते हजुर, हुन्छ, विदाई गर्छौ। आउनु भएको थियो पास्तरबाट नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। नमस्कार हजुर, साथीहरूले। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। अर्का सहभागी, नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट? मन्दिरा ढकालले नम्बर दुईको लागि मत दिनु भएको छ। अल्झायो फरिया अरेली काडैले बुतलीको भट्टी को गीत विष्णु माझीले गाउनु भएको यति बेला साथी। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। कार्यक्रममा फोन लगाइसकेपछि कृपया मेरो विनम्रताका साथ म आग्रह गर्छु, तपाईँहरूले लाउड स्पिकर बन्द गरिदिनुहोला, एयरफोनको प्रयोग नगरिदिनुहोला। सकेसम्म तपाईँको आवाज राम्रो आयो भने हामीलाई पनि खुसी लाग्छ यति बेला साथी। नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
2: दाङबाट हसिना खातुन।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। हसिना खातुनले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला यति बेला। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरे। नमस्ते हजुर, नमस्ते हजुर,
3: नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
3: विक्रम परियार।
0: कुन गीतको लागि मत दिनुहुन्छ विक्रमले? हुन्छ, विदाई गर्छौँ। विक्रम परियारले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। अर्का सहभागी, नमस्ते हजुर, को बोल्नुभयो, कहाँबाट? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उता रेडियो सुन्नु भएको छ, अर्कोतिर लाउड स्पिकर गर्नु भएको छ, अनि हामीलाई कुराकानी गर्न एकदमै समस्या हुन्छ, त्यसैले लाउड स्पिकर बन्द गरिदिनु होला, रेडियोबाट टाढा गएर अनि मात्रै फोन डायल गर्नु होला। नमस्कार हजुर,
4: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
4: म पूर्वको रातमबाट गफाइ केटेन सुनेन्द्र श्रेष्ठ बोल्दैछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: नम्बर 1 लाई।
0: हुन्छ, बिदाई गर्छौं।

0: टाढा गइदिनुहोस् तपाईँको फोन लाग्यो भने भनेर साथीहरूलाई भाइ यता कुरा गर्ने कि रेडियो सुन्ने रेडियो सुन्ने भाइ रेडियो मात्रै सुन्नुहोस् फोन गर्ने भाइ रेडियो भन्दा टाढा गएर फोन डायल गर्नुहोस् म तपाईँलाई आग्रह गर्छु यति बेला साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो अनुराम अभिरल महर नम्बर एकको लागि मत दिनुभएको छ पालो तपाईँको हो यति बेला अर्को साथी नमस्कार हजुर भन्दै थिए फोन काटिएको छ 9868 6940 को नम्बरमा फोन डायल गर्नुहोला 44 मिनट गएको छ 4 बजेर यति बेला साथी नमस्कार हजुर विदाई गर्छौ नमस्ते आउनु भएको थियो तेह्रथुमबाट आफ्नो नाम चाहिँ भन्नु भएन उहाँले नम्बर एकको लागि मत दिएर जानु भएको छ पालो तपाईँको हो अर्को सहभागी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ प्युठानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ सुनसरीबाट आर्या मगर नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868 6940 अर्को साथी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो हेलो हेलो भन्दै हुनुहुन्थ्यो सायद उहाँको मोबाइलको टावरले राम्रो काम गरेन क्यारे यति बेला साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट हुन्छ विदाई गर्छौँ सुरज लिम्बुले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो अर्को साथी हुनुहुन्छ हुनुहुन्थ्यो तर मिसकल मैले मिसकल गर्ने साथीहरूको सबको नम्बर मैले ब्ल्याकलिस्टमा राखिरहेको छु है त्यसैले मिस कल नगर्नुहोला नत्र फेरि पछि चाहेर पनि फोन लगाउन नसक्नुहोला होइन कृपया लाउड स्पिकर बन्द गर्नुहोला अहिले फोन गर्नुभएको साथीले एकदमै लाउड स्पिकर गर्नुभएको छ मेरो आवाज मतिर फर्किरहेको छ यस्तो हो भने म फोन काट्न बाध्य हुनेछु यति बेला साथी नमस्कार हजुर आउनु भएको थियो साथी उहाँले मैले कतिचोटि भन्ने लाउड स्पिकर नगरिदिनु भनेर अब पनि गर्नु भएन भने नम्बर सिधै ब्ल्याकलिस्टमा राखिदिन्छु है किनभने यो मैले हामीले भनेको नमान्ने हाम्रो आवाज हामीतिर फर्किने उतातिर रेडियो पनि सुन्ने त्यो भयो भने कार्यक्रमलाई अलिक डिस्टर्ब हुन्छ यति बेला साथी नमस्कार हजुर
1: हेलो
0: नमस्कार हजुर
1: हेलो
0: नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
1: हजुर प्रदेश नम्बर 6 कर्णाली प्रदेश हुम्ला खाटमा गाउँपालिका 5 बसन्त रोकाया
0: कुन गीतको लागि मत दिनुहुन्छ हजुर
1: हजुर नम्बर 1 भन्नु पर्यो है
0: हुन्छ विदाई गर्छौँ हुम्लाबाट फोन गर्नुभएको साथीले नम्बर 1 को लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ वानको लागि हुन्छ विदाई गर्छौँ जाजरकोटबाट विपना आउनु भएको थियो नम्बर एकको लागि मत दिनु भएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ इस्माबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ 47 मिनट गइसकेको छ अब फटाफट फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु मैले बारम्बार भनिराखेको छु मिस कल नगर्नु भनेर सकिन्छ फोन गरौँ सकिँदैन मिस कल चाहिँ नगरौँ म तपाईँलाई आग्रह गर्छु मिस कलले कार्यक्रममा सहभागिता जनाउन सकिँदैन यति बेला साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ रोल्पा नगरपालिका 10 भनिसर आउनु भएको थियो नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अब पालो तपाईँको हो फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ तेह्रथुमबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868 6040

0: चालिसमा अर्को सहभागी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर आउनु भएको साथी उहाँको कल हामीले लिन सकेनौ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौ अर्को खाँचीबाट शर्मिला विश्वकर्माले नम्बर एक दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नु कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ विदाय गर्छौ उदयपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला 9868309440 अर्को सहभागी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ भरोसा हुन्छ विदाय गर्छौ पास्तरबाट भरोसा लिम्बू नम्बर एकको लागि मत दिनु भएको छ 50 मिनट गइसकेको छ है अब छिटो फोन डायल गर्नुहोस् नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर उहाँको मोबाइलको टावरले त्यति राम्रोसँग काम गरेको छैन आइसकेपछि कृपया मोबाइल नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला हजुर फोन डायल गर्नु होला यति बेला साथी नमस्ते हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
1: म तारा शङ्कर कुमाइक पाँचबाट हजुरलाई एकदम
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौ आज लामो कुराकानी गर्न मिल्दैन दुई नम्बरको गीतलाई मत दिनुभएको छ तारा शङ्करले पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौ सरस्वती शाहीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्का सहभागी नमस्ते हजुर
2: हजुर नमस्कार सर
0: को बोल्नुभयो
2: 19 देखि एक नम्बरको नाममा
0: हुन्छ विदाय गर्छौ रुद्र आउनु भएको थियो नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फटाफट फोन डायल गर्नुहोस् 51 गइसकेका छ हामी कार्यक्रमको अन्तिममा आउन लागेका छौँ है फटाफट फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गरे भन्दै थिए फोन काटिएको छ फटाफट फोन डायल गर्नुहोला यति बेला साथी नमस्कार हजुर
3: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौ सीता आचार्यले नम्बर एकको लागि मत दिनु भएको छ अब 52 गइसक्यो अब 5 जना साथीको कल लिन्छौ त्यसपछि हामी नतिजा प्रकाशन गर्छौ नमस्कार हजुर नमस्कार हजुर को बोल्नु भुकाबाट को बोल्नु भुकाबाट टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुनेर पनि नसुने जस्तै गर्नुभएको हो कि मलाई त्यस्तै लाग्यो नत्र त यहाँबाट उहाँको आवाज राम्रो सुनिरहेको छ यहाँबाट पनि मैले बोलिराखेकै छु है यति बेला साथी नमस्ते हजुर
4: हेलो
0: को बोल्नुभयो कहाँबाट
4: हेलो हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट भन्दैछु कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ नयाँ गाउँबाट नम्बर दुईको लागि मत दिनु भएको छ अब 4 जना साथी आउनु होला 9868309440 फटाफट फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि हुन्छ विदाय गर्छौँ चौरजहारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ अब 3 जना साथीको कल हामी लिन्छौँ यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाय गर्छौँ एक नम्बरको गीतलाई मत दिनु भएको छ अब 2 जना साथीको कल लिन्छौँ हामी त्यसपछि नतिजा ल्याउनेछौँ अब 2 जना साथी फटाफट फोन डायल गर्नुहोला 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला, मिस कल नगर्नुहोला, मैले बारम्बार तपाईँलाई आग्रह गरिराखेको छु। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, दुईजना साथी आउनुहोला, 54 मिनट गइसकेको छ, फटाफट फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट को बोल्नु भयो, कहाँबाट?
4: म सजन नगरपालिका 12 बाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौँ। अब अन्तिम एकजना साथीसँग हामी कुराकानी गर्छौँ, एक नम्बरको गीतलाई मत दिएर जानु भएको छ। अर्को साथी नमस्कार हजुर, नमस्कार हजुर,
5: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? फोर छैन हजुर, एक दिन मात्रै छ। हजुर आउनु भएको थियो, एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, मैले रेडियो सुनेर राम्रोसँग सुनेर मात्र आइदिनुलाई भन्छु, होइन अब 4-5 भन्न थाल्नुहुन्छ, नम्बर 1 र 2 मात्रै छ है। अब भोटिङका क्लिप्सहरूमा उहाँले एक नम्बरको लागि मत दिएर जानु भएको छ। अब हामी तपाईँको लागि भोटिङको क्लिप्सहरू राख्छौँ, त्यसपछि नतिजा प्रस्तुत गर्छौँ। भोटिङ नम्बर 1।

एक नम्बरको गीतले 69 वटा मत प्राप्त गरेको छ भने दुई नम्बरको गीतले 15 वटा मत प्राप्त गर्दा 84 वटा फोन हामीले आजको कार्यक्रममा उठाउन सफल भएका छौँ। 84 जना साथीहरूमा 69 एक नम्बरको गीतले र दुई नम्बरको गीतले 15 वटा मत प्राप्त गरेको छ। एक नम्बरको गीत अरेली काडैले मलाई चस्सै भन्ने गीत हामी छोड्दै कार्यक्रमबाट विदा हुनुपर्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रलाई पनि धन्यवाद दिन्छु। टेकमान विष्ट, प्रिया मगर अनि लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा सुझाव सल्लाह वा प्रतिक्रिया केही दिनु परेमा 98644 9 8 6 4 4 1 7 2 9 8 फोन गर्नुहोला। अरेली काडैले मलाई चस्सै चस्सै सन्तिश्री परियार, प्रकाश सपोत लगायतका कलाकार साथीहरूको संयोजनमा बनाइएको गीत तपाईँको लागि राख्दै विदा भए। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढे

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Inco Festivity Offer. Our pound host, 1 वर्षको 200 Mbps Internet TV, साथमा Dual Band Router, Nokia Beacon 1.1 Mesh Router, र Net TV Set Top Box. मात्र रु 1200 प्रति महिनामा. शर्तहरू लागू हुनेछन्. छिटो भनेकै World Link.
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्.
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि.
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको.
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन. हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी

0: लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: हाम्रै
4: व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि नि ठुल्दै, त्यहाँ त बाथरुम, किचन, कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल, ग्रेनाइट, कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
3: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
4: बरु छिटै जानुहोस् दाइ, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
3: ए, त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
4: भने दाइ, मोबाइलमा टिपिहाल्नुहोस् त।
3: भन त भन।
4: 98569743।
3: फेरि एकपटक भन त।
4: 98569743।
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस, व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: Reset TV.
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाउ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 58 00 700,
1: 98 460 40 344।
8: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: It's a goal!
4: Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% sambha ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर

0: गर्न नजाऊ, आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ, सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ, घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9058500700,
2: 9460 40 344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 9814 12 07 40।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
7: 9856343।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
9: दमौली FM 94.2, समुदायको आवाज।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9814-5518 र 9065-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू:
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280 9151045।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन,
1: 98569437।
0: फेरि एकपटक भन त,
1: 98569437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस, व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाब्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 98464 14438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
5: 98563434.
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083380384, 98436739031।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412-0740।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: श्रावण कृष्ण द्वादशी 10 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री राजसभाका मन्त्रीहरू हरेक महिना पार्टी कार्यालय जानै पर्ने, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधान विपरीत भएको सर्वोच्चको ठहर, सतर्कता केन्द्रद्वारा 9,000 कर्मचारी कारवाहीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको सीमाले छुट्याएका सम्बन्धले जोडिएका बस्ती शीर्षकको शुभ समाचार।
0: नेपाल भारत सीमामा धेरै ठाउँमा विवाद र असुरक्षाका खबर सुनिन्छन्, तर सीमाका सबै कथा त्यस्ता छैनन्। कञ्चनपुरको कृतिया कवर र इलामको श्रीबुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोडिराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी, किनमेल, विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन्, आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढा नदी पारी भारतको उत्तर प्रदेश स्थित पिलीभित जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोडिएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन्, तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यति बेला कृतिया कवरको बस्तीमा बाढ़ी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ, तर दुवै मुलुकका बस्ती बीचको सामाजिक सम्बन्ध उस्तै छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एक्लोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरङ्ग ल्याएको छ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकै नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। 5 महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै 2/3 बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकारबीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रवि लामिछानेले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लिगबाट बाहिर गए, पुनः लिगमा ल्याउने बताए सोइक्रमा लामिछानेले भनेका थिए। सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाउ गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कडा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रासोपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चरको आलोचना गरेका थिए। सरकारले सोचे अनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने रासोपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह राष्ट्र दैनिकमा छ भने यसैसँग जोडिएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै रासोपा शीर्षकमा खबर छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित संवादमा जोड्दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष संवादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिक का गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड्न खोजिएको हो। रासोपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट पार्नु भएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सदर गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन। कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेनजी आन्दोलन भएको उहाँले बताउनुभयो। 8 एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्र कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न 8 प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
2: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिश गरिने उनले बताएका छन्। बालिन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिश गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिशको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्नेबारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिश गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी। प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ्दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो, छरितो, निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 6 महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोसाक नलगाउने 9,081 कर्मचारीलाई कार्यवाहीका लागि सिफारिश गरिएको छ। केन्द्रले पुस 16 असार मसान्तसम्म देशभरका 1,053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कार्यवाहीमा परेका मध्ये 8,165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोसाक नलगाएको पाइएको छ। पहिलो चरणमा 231 कार्यालयमा अनुगमन गरी 2,069 कर्मचारीलाई कार्यवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7,000